आपका एक्सेप्टिंग अचार कुमार शाह से इंटरव्यू फॉर्म गरिएको निगमले जानकारी दिएको हो। निगमले अनुसार सुगरमाली जुन पावर ग्यास 5,000 सिलिन्डर, पावर ग्यास 2,240 सिलिन्डर, चन्देश्वरी ग्यास 1,580, एभरेस्ट ग्यास 2,401, हिमालय ग्यास 2,435 सिलिन्डर वितरण गरिएको हो। जनक ग्यास 4,456, श्रीमाया ग्यास 2,192, कोशी ग्यास 10,780, लुम्बिनी ग्यास 2,040 वितरण गरिएको छ। यस बाहेक होम ग्यास 1,810, राई बाबा 1,835, एसटिसी 1,260, श्री ग्यास 2,697, श्रीराम 2,845, सिद्धार्थ 1,760।

बुनियादी संसारभरी को तीन दिन में तीन खतरा अभ्यास सफलतापूर्वक संपन्न भएको छ। जिल्ला विपद व्यवस्थापन समिति को 83 सन् 19 को निर्णय अनुसार संचालन गरिएको अभ्यास अन्तर्गत सन् 20 गते विषयगत कार्य

0: Dear Beloved, Lamb of God, be the heart.
1: अनि हामी सुरु गरी 15 13 देखि 7 सम्म

0: स्वास्थ्य सेवामा प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता। यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा कौशल्य अस्पताल बाँसगढीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा एक छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा निम्नो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँधिने नसा च्याकिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाईको पेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्याकिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल शाखा बाँसगढी
0: दक्षिण
1: प्रति।

0: सुन होस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुतित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुनेको मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ। सुखमय जीवन बिताउँ।
2: रेडियो ग्रुप द्वारा जन्मिएको

थारू बस्तीमा अनेरी पूजामा रुचिरहेका थारू समुदायको कला पूर्वकाशी भान गालीमा लग्ने गाँधीको बिहान अटिङ्गा सिन्धु मसी बताइमा खरेरी पूजाकर्तिर अनुसार आज भर्खरै नगरपालिका चरण कक्षाधारमा अलिअलि पूजा भेटमा धान लगा च्याकल्पा छ बजेला थारू गाउँमा धान बारीमा रोकिया निरागो सरकार भएकामा मान्यता कर्ती हरेली पूजाका लगेर मथाटार गाउँ 392 घर छोरी किसान सङ्घको सक्रियतामा देशभन्दा पुरा देशभक्त थारू केशवका रिवलाल थारू गम्भर राम कुमारी थारू टिखरिया सीताराम थारू किसान फुक्रा उपस्थितिमा गाउँ सहजा देउता पञ्चायत अथवा भूमिगत गोयल पार्टीकै घर पूजा गर्न बर्खर पाल कुमारी थारू जानकारी पार्टी पचास रुपियाँ उठाएको 18,550 रुपियाँ लगाएको हरेक फसली पठो अठार थोक मुर्गी अगर मेरिक मेरमेरिक प्रसाद चढाएको पूजा हरेली पूजा गर्न भेट दुई दिनसम्म कैदीमा हरेली पूजाका दोस्रो दिन त्यसभन्दा कुरा डोट कोसो आशाले साधन खेवन रक्सिर कुरामा नारूपात हरेली पूजा दिन भेटाकरण रक्सिर कुरामा चावन प्रगति सकुजनका क्षेत्रमा जैन उधान हरियर पीडा रोग व्याधि निरता धार्मिक विश्वास लिखनगरिया इटाराम थारू जानकारीबाट हरेली पूजाका दिन सम्बन्धीगर पाँच बर्खामा धार्मिक मन्दा खुल्लामा नारदान गर्न प्रचलन भएका भर्खरै नगरपालिका सात काना बन्दर कामती हरेली पूजाकै जिल्ला गाउँ साझा सम्बन्धमा पचास राख यसपछि डोङ्गाली थारू त्यसमा गौतम हजिरो घरघर रोमै थारू विजयपूर्वक पूजा गर्न काना बन्दर गाउँको राम बहादुर थारू जानकारीबाट 49 घर दुरी गरेर काना बन्दर गाउँमा कालहर खिरपन चढेकोबाट खिरपन चढेकोद्वारा खेती सम्बन्धी कौरूपले काम गर्ने विभिन्न परम्परा बिहान गुरु मन्त्रले प्रार्थनाको खिरपन शिलपुरमा बालसन हरेली पूजा निजलक महापकैलोबाट भवन विद्यामा यहाँ बैठामा हुँदा रञ्जनको क्षति न्यूनीकरण गर पुरुलिया नगरपालिका जोखिमुक्त बस्तीमा बैठा पूर्व सूचना गर्न रिचना नगरपालिका सूचना

0: da dönerdim sana.
1: Yunu, sana kapatma, yasada yarın, yarın yapalım. Zerbaku, sana kapatma, yasada yarın, kutluya bakalım.
0: सभी जन संशोधन संगीत सुधी करण सामाजिक न्याय समावेश तथा मधेश को पहचान तथा अधिकार का मुख्य एजेंडा बनाते अग्रगामी व्यवस्था गठन कर जनता समाजवादी पार्टी के दल जनमत पार्टी आम जनता पार्टी नागरिक उन्मुक्ति पार्टी प्रगतिशील लोकतांत्रिक पार्टी नेपाल संघीय समाजवादी पार्टी बहुजन एकता पार्टी नेपाल र हिन्दुवाद राष्ट्रीय मोर्चा इस मोर्चामा सहभागी छन्। तर अहिलेको चुनौती गर्नबीच एकता गर्नुभई मधेसका मतदातासँग टुटेको राजनीतिक सम्बन्ध पुनस्थापित गर्नुभएको मधेस राजनीतिका जानकार कुशल

0: स्वामित्व सहित पूर्व स्थापनाहरूपनि र लगायतका माका अगाडि सरेको मसाका इन्चार्ज दलप्रधान कामीले सिएनएनसँग बताउनुभयो।
1: मानवीय व्यवहार

परन्तु उहाँको परशुराम रामनगरपालिका बाह्रका बाह्र परिवारले 38 वर्षपछि सदाचारी पूजा

सामुदायिक सूचना नेटवर्क सीआईएन र भिजन इन्टरनेसनल नेपालको सहकार्य

0: Music Republic, the usual Soundtrack Social Network, CIN.
1: Tonight, Soundtrack Social Network, CIN, the Catman Domotel, Paiku Soundtrack Cover, Sumilor Paiku Soundtrack Cover, Bobanti Cover. Borkasu, recently, have you motive Bazarma, but the Hilfali Castle, Paiku Soundtrack, Limitor Kurutile, Kalap, the Gamu Kurbaki, for Hassumi, Motipula, the Hilfali Castle. The Network, Molgo, मानवकांका महिला पनी उद्यम मार्फत आय आर्जन पथ आकर्षित हुन थालेका छन्। दरिद्रको अमरबाडी नगरपालिका एक मानवकांका महिलाहरू अहिले दक्षिणसँगै आउने हरियो मोतीको सिजनलाई आमदानीको अवसरका रूपमा उपयोग गरिरहेका छन्।
0: दार्जिलिङको मानवका किसिमा ज्ञान अहिले सदरमुकाम रहेको दोकानहरूमा मकै पुगेर प्रत्यय आउनुभएको छ। बाइसौँ सूचीबाट किलोका आधारमा हरियो मकै खरिद गर्नेहरूमा पछिल्लो बेचा सुरु गरेको धेरै समय भएको छ। दैनिक करिब 300 रुपियाँसम्म नाफा हुन थालेको उहाँको भनाइ छ।
2: सुन्नुहोस् है अरूले अब

0: सबैजना आइसक्नु भयो, आजको वाइसरको छापल सुरु गराउन त आज हामी पहिलो जानुपर्नेको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धागा फाट्ने वा पहिले फाटेको छ भने धागा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् त भनेको, हामीले त पहिलो स्तरको लिला पो सम्झेको त, सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका फुलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर थाहा हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु,
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लानु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अनुभव गर्न थाल्नु भयो भने पहिलोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो, ज्यान कसरी पठाउनु, ज्यान नभए के हाल
2: खराब छ महिना पार्छ अनिवार्य सुरु गरे अन्न जिल्ला पनि सडक